यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। हिजो असम विधानसभाले बहुविवाहलाई प्रतिबन्ध लगाउने, लिभ इन सम्बन्ध दर्तालाई अनिवार्य बनाउने र छोरीहरूलाई सम्पत्तिको उत्तराधिकार प्रदान लगायत महिलाहरूको सुरक्षा र समान अधिकार सुनिश्चित गर्ने बहुचर्चित साझा नागरिक संहिता विधेयक पारित गरियो। सत्तारूढ दलको चर्को नाराबाजीको बीचमा विधेयकलाई ध्वनिमतले पारित गरियो। यससँगै असम उत्तराखण्ड र गुजरातपछि साझा नागरिक संहिता अपनाउने देशको तेस्रो राज्य बन्यो। यो विधेयक लागू भएपछि यसले बहुविवाहलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनेछ भने विवाह विच्छेद र लिभ इन सम्बन्धमा रहेकाहरूको दर्तालाई अनिवार्य गर्नेछ। साझा नागरिक संहिता अन्तर्गत सबै विवाह र लिभ इन सम्बन्धहरू क्रमशः 60 र 30 दिनभित्र दर्ता गरिनुपर्छ। विवाह र विवाह विच्छेद तोकिएको समयभित्र दर्ता नगरेमा जरिमानाको विषय हुनेछ। यता 30 दिनभित्र लिभ इन सम्बन्ध दर्ता गर्न असफल भएमा 3 महिनासम्म कैद र 10,000 रुपियाँसम्म जरिमाना वा दुवै हुन सक्छ। गुवाहाटी विश्वविद्यालयले 4 वर्ष स्नातक पाठ्यक्रम कार्यान्वयनसँग सम्बन्धित शुल्क संरचना सम्बन्धी उठाइएका केही मुद्दाहरू सन्दर्भमा आफ्नो अडान स्पष्ट पारेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर उत्पल शर्माले हिजो विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै असम कलेज अध्यक्ष परिषदले हालै महाविद्यालयहरूले गुवाहाटी विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क 4 गुणा बढाएको भनी दावी गरेको कुरालाई अवास्तविक भनी बताउनु भएको छ। उहाँले भन्नुभयो कि 4 वर्ष स्नातक पाठ्यक्रम अन्तर्गत 4थो वर्षको कार्यान्वयनको लागि विशेष मानक नियमहरू जारी गर्दा नयाँ थपिएको 4थो वर्षको लागि एकपटक अनुमति शुल्कको प्रावधान राखिएको थियो। यो प्रणाली नयाँ सिर्जना गरिएको होइन, अपितु अवस्थित शुल्क संरचना र नीति निरन्तरताको अंश मात्र हो। डाक्टर शर्माले 2026-27 शैक्षिक वर्षको हालको रेजिस्टरबाट 5 वर्षे एकीकृत स्नातकोत्तर पाठ्यक्रमहरूमा अध्ययन गर्ने गरिबी रेखामुनिका योग्य विद्यार्थीहरूलाई शुल्कमा छुट दिने थप जानकारी पनि दिनुभयो। उच्चतर माध्यमिक स्तरका विद्यार्थीहरूको लागि ग्रेडिङ प्रणाली लागू गरिने छैन र अङ्कन प्रणाली पहिले जस्तै जारी रहनेछ। असम राज्य विद्यालय शिक्षा परिषदले हिजो अखिल असम छात्र सङ्घको बैठकमा यो घोषणा गरियो। परिषदले ग्रेडिङ प्रणाली लागू गर्ने बारेमा अहिलेसम्म कुनै पनि निर्णय नभएको बताएको छ। यता प्रस्तावित गुवाहाटी रिङ रोड परियोजनाको सम्भावित प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिकूल प्रभावहरू रोक्न भारतीय वन्यजन्तु संस्थानले अध्ययन गर्नेछ र प्रतिकूल प्रभावहरू रोक्न परामर्शहरू दिनेछ। अतिरिक्त महाधिवक्ता पीएन गोस्वामीले हिजो गुवाहाटी उच्च न्यायालयलाई बताउनुभयो कि यस विषयमा भारतीय वन्यजन्तु संस्थानले अध्ययन गर्न सहमत जताएको छ र यस विषयमा राज्यका प्रमुख मुख्य वन संरक्षक र प्रमुख वन्यजन्तु वार्डनलाई जानकारी पनि गराइएको छ। संस्थानले विस्तृत परियोजना प्रतिवेदन र सान्दर्भिक फाइलहरू प्राप्त गरिसकेको छ र प्राविधिक र वित्तीय प्रस्तावहरू चाँडै तयार गरिनेछ। उहाँले कोष प्राप्त भएको 3 महिनाभित्र अध्ययन प्रतिवेदन पूरा हुने बताउनुभयो। मुस्लिम धर्मावलम्बीहरूको पवित्र ईद उल अजा देशका अन्य भागहरूसँगै असममा पनि मनाइँदैछ। अल्लाहको आदेशमा पैगम्बर अब्राहमको एक मात्र छोराको बलिदानको सम्झनामा ईद उल अजा मनाइन्छ। यो पर्वलाई ईद अल आधा वा ईद उल अजा पनि भनिन्छ। आज ईदको नमाजको लागि ईदगाहहरू सजाइएको छ भने भाइचारा र विश्व शान्तिको लागि बिहान ईदको नमाज पनि पढिएको छ। पवित्र ईद उल अजाको अवसरमा देशको राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू लगायत राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले जनतालाई शुभकामना दिनुभएको छ। असमको चियाले नयाँ रेकर्ड कायम गरेको छ। ढेकियाजुली चिया बगानको असम सिटिसी चिया गुवाहाटी चिया निलाम केन्द्रमा प्रति किलो 800 रुपियाँको दरमा बिक्री हुन सफल भएको छ। थोमस एन्ड कम्पनी प्राइभेट लिमिटेडले यो चिया खरिद गरेको छ। उल्लेख छ कि वर्ष 2025-26 हकमल चिया बगानको चियाले पनि प्रति किलो 831 रुपियाँको रेकर्ड मूल्य कायम गरेको थियो। खेल समाचार। हिजो नयाँ चण्डीगढमा खेलिएको आइपिएलको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरियो। राजस्थान रोयल्सले तोकिदिएको 244 रनको विशाल लक्ष्यको पिछा गर्दै सनराइजर्स हैदराबादले 19 ओभर र 2 बलमा सबै विकेट गुमाई 196 रन मात्र बनाउन सफल भयो। राजस्थान रोयल्सको पक्षमा वैभव सूर्यवंशीले केवल 29

बलमा 12 छक्का र 5 चौका लगाउँदै 97 रन जोडे। सूर्यवंशीले आइपिएल संस्करणमा क्रिस गेलको 65 छक्काको रेकर्ड पनि तोडेका छन्। वैभव सूर्यवंशीलाई खेलको म्यान अफ द म्याच घोषित गरियो। यता प्रतियोगिताको फाइनलमा दोस्रो स्थान सुरक्षित गर्न राजस्थान रोयल्सले भोलि गुजरात टाइटन्सको सामना गर्नेछ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा साथै सन्तोष नेवार हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ज साथै 101.6 मेगाहर्जमा। समय यस बेला दिउँसोको 3:21 र 39 सेकेन्ड भइसकेको छ। सबै श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा स्वागत छ। श्रोताबिन, सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। असम सरकारको लोक निर्माण विभागमा रिक्त भएका 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोकसेवा आयोगले आवेदन मागेको छ। पदहरूको मासिक वेतन 14,000 रुपियाँबाट 70,000सम्म, साथै 8,700 ग्रेड पे र अरू बोनसहरू रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनु पर्दछ। प्रार्थीले इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रमको डिप्लोमा रहेको हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ pwdroads.assam.gov.in। आवेदनको अन्तिम मिति आगामी 10 जुन। कर्मचारी चयन आयोगले भारत सरकारका विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको निम्ति कम्बाइन ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो जाँचको आयोजना गरेको छ। जुनियर स्टेटिस्टिकल अफिसर पदको प्रार्थीको म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्तीको पनि 60% नम्बर भेटेर उत्तीर्ण हुनु पर्दछ र स्नातक अथवा स्नातक हुनु पर्दछ। स्टेटिस्टिक्स विषय लिएर स्नातक हुनु पर्नेछ। स्टेटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदका क्षेत्रमा प्रार्थी स्टेटिस्टिकल म्याथमेटिक्स इकोनोमिक्स डर्मोग्राफी पपुलेसन स्टडिज अपरेसन रिसर्च एन्ड इन्फर्मेसन टेक्नोलोजी कम्प्युटर साइन्स कम्प्युटर इन्जिनियरिङ कम्प्युटर टेक्नोलोजी कम्प्युटर एप्लिकेसन डाटा साइन्स अथवा आर्टिफिसियल इन्टेलिजेन्स विषय लिएर स्नातक हुनु पर्दछ। अरू पदको प्रार्थी स्नातक हुनु पर्दछ र विस्तृत जानकारी र आवेदनको निम्ति वेबसाइट छ ssc.nic.in। आवेदनको अन्तिम मिति आगामी 22 जुन। रोजगार समाचार यति नै हो। श्रोताहरूले यति जेल सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर 729 किलोहर्ज साथै 101.6 मेगाहर्जमा। कार्यक्रममा अब अघिल्लो चरणमा प्रस्तुत छ आज बिहिबार युवा कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त

0: भानु सांस्कृतिक संघ बैठालुङसका सदस्यवृन्दले प्रस्तुत गरेका एक विविध कार्यक्रम कार्यक्रमको सञ्चालना छ रञ्जित कार्कीको।
1: युवावाणी कार्यक्रमका सबै श्रोताहरूलाई हामी माइसम भानु सांस्कृतिक संघ बैठालुङसुबाट हार्दिक स्वागत छ। कार्यक्रमको परिचालनामा म रञ्जित कार्कीको नमस्कार टक्राउँदै कार्यक्रम अघि बढाउँदैछु। आजको यो कार्यक्रमलाई वाद्ययन्त्रमा सघाउँदै हुनुहुन्छ किबोर्डमा उमराज शर्मा, ढोलक मिथुनाग, थुम्बा अनुप दे, जिप्सी रञ्जित कार्की, मार्कस दिलीप पौडेल, गिटार सञ्जय सिन्हा। कार्यक्रमको पहिलो चरणमा प्रस्तुत गर्दैछौँ एउटा समवेत सङ्गीत रचना कृष्ण खड्का, स्वर सङ्गीत ओमराज शर्मा, कलाकार मणिका भण्डारी, टिङ्कु नेवार, बिना निरोला, श्याम थापा, राजु कार्की, गोपाल थापा, हेमराज बुढाथोकी, दिलीप पौडेल, उत्तम पौडेल र शिव कोपिल।